Thank you.

केस सिजनले बुकिङ गरेर भर्न थालेपछि व्यवसाय चिन्तित भनेपछि बारीको जिते चार भरमा रहेको प्रारम्भिक अनुमान भाषिएको सात दिनपछि किसानहरूमा खोलियो। एउटै सहरमा तीनवटा परिवारको दाबी पहिचानका लागि डिएनए परीक्षणलाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट पनि

0: सबै एउटै हिसाबमा तीन परिवारको दावी पहिचानका लागि डिएनए परीक्षणलाई व्यवस्था बनाइदिई उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिण्डर काठमाडौँ ल्याइदिई लगायतका खबर कार्यक्रम बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: पहिलो वा अन्य विकटको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका गर्भवती महिला र यसको कारण हराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।

छापिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि रहेको छ। लाइबेरियामा परीक्षण गरिएका चिम्पान्जीको स्वास्थ्य जाँच गरिएको उल्लेख गरिएको छ खबरमा। पर्यटनको मुख्य सिजनमा बुकिङ रद्द हुन थालेपछि सरकारले नेपाल खुला भएको सन्देश दिएको पनि उल्लेख गरिएको छ। सङ्गम प्रसाई

साझेदारी का जिला प्रशासन कार्यालय भारतीय द्वारा जलयुक्त

कार्यालय जुम्लामा पुग्नुभयो। खाद्य कार्यालयमा सस्तो मूल्यको चामल किन्न पाउँदा उहाँ

ढुङ्गा माथि चामल प्रत्येक जिल्लामा हुन्छ तर पशुपालनले खान पुग्दैन। खेतीपाती गरे पनि स्वच्छ रक्तको उत्पादन हुँदैन। खाद्य कार्यालयबाट अति सस्तोमा पाइने भएकाले जिल्लाका नागरिकहरू मासु बाहेकको चामल लिन आउने गरेका छन्। जिल्लाको कोठीचौर गाउँपालिका वडामा चारका स्थानीय गङ्गा देवी पाण्डे अधिकारी

समुद्रमा चामल पाउने भएपछि जुम्लाका खाद्य कार्य प्रति उपभोक्ताको निर्भरता बढेको छ, तर बढ्दो मागले धान पर्याप्त मौजात र नियमित आपूर्ति सुनिश्चित गर्नु पर्ने स्थानीयको माग छ। स्थानीय नेता थापा।

0: निमित्त सरकारने जुना पाहिले आठ प्रकारचा चांगला देखील पाहिले आहे. दुसरा प्रति बरे 1400 देखील 1175 रुपये समाजात चहावांचा खाद्य व्यवस्था तथा पेपर कंपनी लिमिटेड साखर कार्य जुना प्रकारचे प्रमुख मनोज जोशी
1: ओलिसी शिवकाय एक्झामिन तुम्ही खाली बोलू शकता. तुम्ही विनंतीला आणि शिवकाय आपल्याला कॉमर्सचे एडिशन सॉइल प्रोसेस आणि सगळ्या क्लासली तुम्ही लोकांना मार्केटिंग करण्याचा लक्ष होता करणार या सगळे
0: जुम्लामा दैनिक औषधीचे 100 जणांसम अनुदानको चामल दिन आउने गरेका छन्. सरकार कार्यालय जुम्लामा अहिले 1700 क्विन्टल चामल मौजुद छ. अरू धन प्रक्रिया भए चामल अनुक्रम जारी रहेको खाद्यको भनाइछ. खर्क सुनार सिआइएन रेडियो मुगु मुगु गङ्गाली.
2: विद्युतको खोजी कार्यमा तीव्रता भारीग्रस्त क्षेत्रबाट गर्भवती र सुत्केरी जोखिमा पर्यटनको मुख्य सिजनले बुकिङ गर्न थालेपछि व्यवसाय चिन्तित भोटेपछि पार्टीको क्षति 4 खर्ब रहेको प्रारम्भिक अनुमान भाँसिएको 7 दिनपछि कृष्ण भीरमा खोलियो. परिवारको दाबी पहिचानका लागि दिइने परीक्षालाई व्यवस्थित बनाइँदै उपत्यका बाहिरका जिल्लाबाट दैनिक 35,000 सिलिन्डर

हाम्रो गल्ती के थियो र यो त्रिशुली

0: que corazón son. Tiene su casa de la pandilla sami, de mi poco pule, anda patiba, pele pate de sabone, anda para que lo une, retornen a sin estar los en coiro a los en ramón.
1: La, coiro capri los en un santo rego. Había tal coiro y se pulía cosa un deuda. Sode cuando coiro dale son que tal yo está ahí.
0: Uni, coiro dan coiro, de mi libertad tocan coiro de su puro a la dormi, pani con un supe, la tomina uni. रुखहरू बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: भइरहेको सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, व्यक्तिले हिँडिहाल्नु मिलेन।
0: यस्तो गल्तीलाई झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अनुरोध गरेर थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: उहाँले भनेको कुरा सही हो। ज्यान माथि पो धन ज्यान नभए के धन
2: एफएमद्वारा
3: आमा सुनेको एकजना

0: Sarasvati, os leva aqui.
1: Vamos com o bus para a Sarasvati.
2: विश्वास के समर्थन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुति तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: रेडियो गोवाला एफएमद्वारा जारी प्रचारी सन्देश।
4: तिम्रो प्रश्न, तिम्रो भावना अनि तिम्रो अनुभव अब मनमै राख।
5: माया, मित्रता, शरीर सम्बन्ध, सुरक्षा राख्नु नै

0: If you turn to the book of Nehemiah, it'll tell me some of that.
1: इंटरनेशनल नेपालको साझेदारीमा जिल्ला प्रशासन कार्यालय द्वितीयद्वारा

Hadi bakalım.

0: भनेर नै स्वाभाविक हुन सक्छ। तर बलकै कारण साथीले बेकुल मेडिसिन खाए, इन्टरनेटमा देखेको कुरा फलो गर्ने, त्यहाँ जस्तो सुकै ठाउँमा हेल्प लिने सेफ हुन्छ त? पहिला एक्सपोर्ट डाइसन है त मङ्गला स्वास्थ्य तन्त्रीमा काम गर्ने सिनियर रमी विनिता ओली
1: गर्भवती भइसकेपछि अब सबै थाहा पाउने डर समाजले घृणा गर्नेदेखि लिएर अनेक कुराले गर्दाखेरि उनीहरू जहिले किसिमको मेडिकलबाट जहाँ पनि औषधि पसलहरूबाट युट्युबको घरमा अनि मोबाइलका उसहरूको घरमा चाहिँ तिनीहरूले औषधिहरू सेवन गर्ने गरेका छन्, जुन चाहिँ स्वास्थ्यको दृष्टिकोण अत्यन्तै जोखिम छ। ब्लिडिङ हुने, रगतमा धेरै पर्ने, इन्फेक्सनहरू हुने लगायतका थुप्रै खालका जोखिमहरू परेर आमा चाहिँ एकदमै धेरै सिरियस अवस्थामा पुग्नेदेखि लिएर आमाको मृत्यु पनि हुन सक्ने भएको हुनाले सुरक्षित गर्भपतन नै गराउनुपर्छ यो नेपाल सरकारले मान्यता दिएको छ। 12 हप्तासम्मको जुन सुकै गर्भवती महिलाको अनुमति भयो भने चाहिँ स्वास्थ्य संस्थामा गोप्य तरिकाले हामीले चाहिँ उनीहरूको नामहरू ठेगानाहरू नै नभने नगरिकन पनि हामीले उनीहरूलाई चाहिँ सेवा दिइरहेको हुन्छ।
0: सुरक्षित गर्भपतन अर्थात् मेडिसिनको नाम त थाहा भयो, मानसिक नानी चलिरहेछ भन्ने कुरा सिपिरहेको छ है, तर अर्को कुरा पनि सुनिन्छ नि गर्भपतन गरे पनि फ्युचरमा बच्चा नै हुँदैन रे, त्यो कुरा के हो र? फेरि पनि साथीका कुरा सुनौ।
2: गर्भपतन गर्यो भने बच्चा जन्माउन सकिन्छ तर धेरै सम्भावना हुँदैन, थोरै सम्भावना हुन्छ। अब त्यस्तो गर्भपतन गरिसकेपछि त आफ्नो शरीर कमजोरी हुन्छ नि त होइन, त्यो बिना त्यो अनेक रोगहरू देख्न सक्छ, पाटेको कारण हुन सक्छ नि त, किनभने अब कतिपय सानै बच्चा फालेका हुन्छन्।

0: देखियो अनि जुनियरले फ्याक जस्तो कुनै थाहा छ यस्तो इन्फर्मेसन कसरी चेक गर्ने फेरि पनि पद्मा स्वास्थ्य चौकीमा काम गर्ने सिनियरहरूले दिनेका उसले
1: सुरुमा बच्चा बसिहाल्यो उनीहरूको प्राण थिएन तर बसिहाल्यो बसिसकेपछि चाहे जस्तो सुकै अवस्थामा पनि यो बच्चा लिनुपर्छ किनभने यो पहिलो बच्चा फाल्यो भने पछि बच्चा हुँदैन भन्ने खालको चाहिँ धेरैजनाले जिज्ञासा गर्नुहुन्छ तर यो एकदमै गलत हो किनभने यो हरेक महिनामा महिनावारी भइसक्यो बसेका महिलाहरूमा चाहिँ हरेक महिनामा अन्डा उत्पादन हुन्छ र त्यो चाहिँ हरेक महिनावारी साइकल महिनावारी चक्रमा चाहिँ एउटा बच्चा बस्ने अवस्था आउँछ अब त्यो एउटा बच्चा गर्भपतन गराउँदैमा अरू बच्चा हुँदैन भन्ने चाहिँ छैन महिलाको स्वास्थ्य अवस्था चाहिँ एकदमै राम्रो हुनुपर्छ हर्मोनल कुराहरू ठिक हुनुपर्छ पाठ्यक्रमहरू ठिक हुनुपर्छ महिलाको स्वास्थ्य

Thank you.

0: was my sister on the my foot already in the body. Not at the circle to get any.
1: One was only. साबुको टुकाइमा मात्र त ठिक गरेर झारी बनाएर कम्बुर लगाउने सुत्नु अति ओछ्यान टक्टक्याउने जुन हालेर मात्रै सुत्ने पानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि साबुको टुकाइबाट जो दिन घर वरिपरि सफा राख्ने घाँस पराल र डाला छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
1: भन्नुभयो नि। मिसले त घर वरिपरि कुरोहरू कुर्ने र तातमा यो नदिनालामा

0: वचन द्वारा चढ़ी प्रचारी संकेश
1: कार्यक्रम
0: कार्यक्रम

Are you sad?

0: सबैजना आइसक्नुभयो। आजको वाइसको छलफल सुरु गरौँ न त। आज हामी पहिलो चालु पूर्वको रचनाको बारेमा डिकेको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुलले राजा फाट्ने वा कहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: ल, पहिलोका पनि लक्षण हुन्छन् त भनेको। हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त सधैँभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्यान परेको जस्तो ठुलो आवाज आउने, पानी घुम्नु सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
0: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? कसैको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोप गरेर अन्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान माथि पो धन, ज्यान नभए कि धन कि
2: घरमै पढेको कुसिलो भएर हात सङ्ग्रहमा पछि पनि पारेको छ।

Thank you.

Thank you.

Thank you.

छ सय छोरा हो, अन्त दुई छ्यानब्बे, 82 200 चौरानब्बे,

0: सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हेटुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष फटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन
2: बिताउँ।
3: जानकारी दिनुहोस्।

pasa, pero hay que cuidarlo.

Andy?

0: बनिन्द मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो पूर्वाद्वारा जनहितमा जारी सन्देश
1: नगरपालिका कृषि शाखाको आर्थिक वर्ष 2083 चौरासीको वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्र च्याउ र गहुँको उन्नत बिउको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फारम तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
2: आवेदन फारम दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मिति 21 दिनभित्र अथवा 2083 साल सबैमा 14 दिनभित्र फारम पुर्याइसक्नु पर्नेछ।
1: कार्यक्रमको नाम च्याउको बिउमा 50% अनुदान सहयोग तथा कृषक तालिम कार्यक्रम,
2: कृषक सभा, कृषि फार्म तथा कृषि सहकारीहरू
1: आवश्यक कागजातहरू नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय प्रतिनिधि अति विपन्न उक्त कमैया उक्त अमरी तथा गन्धकृत कृषकहरू
2: सहकारी तथा कृषि फार्मको प्रमाणपत्रको प्रतिनिधि र समूह सहकारीको निर्णय प्रतिनिधि
1: बाँसकरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसकरी वर्गीय।

小白兔，进了门前，

Thank you.

Grazie.

0: चाहिँ प्रयोग गर्ने र प्रयोग गरेको फलफुलकारी थालीलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, तथा रोचक हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: परम्परागत विषादी नै प्रयोग गर्छु।

0: 块盆，还有就是看他捏的就不可以。丈夫早上的到这里看了看了东西，说手机上的就说上到那些看看。
1: 没丢，没办法。

Я не могу.

0: अलिक पश्चिम बाजा पुरानो कारण त्यसपछि उत्तरमा सरलता उहिले दिनुहोस्
1: हजुर आफ्नो खेती गर्दा पुस्तमा लेख चाहन्छ घटनाको पाँच पशुपतिनाथ सप्लासमा इन्डियन इटालियन धान प्रकारी कर साइन्सो इन्डियन मिनिटेलर कम्बाइन मिल राइस मिल चारा मेसिन हार्भेस्टर साफ मोटर लगायत पशुपक्षीका धारा बन्न ब्रेक मेसिन महिलाका सँगसँग खेती किसानी गर्न सक्नेसँग उपलब्ध भयो कसैले पाँच विकास सक्ने कृषिको मेसिन क्षेत्रमा आधारित खबर कलसले अनामताको प्रयोग हालेछ हजुर ग्राहकले त्यस सम्बन्धी पूर्ण सामान लिन चाहन्छ यदि चार्ज कलसले संसदतिर पाँच हुने मार्गमा पशुको दिन सक्ने छ
0: सम्पर्क नम्बर 98562 24 0 94 98224 0 26 80
1: र पछिबाट सरकारी संस्थाको पछि रामको सङ्ग्रह समस्या रोडको जनपा जनालाई जानकारी गराइदिए

0: సమయం అదకు వయస్సులకు సమస్యలు కలుగుతాయి. పోయిన సారి కృపకు లక్షణకు భారీగా డిక్కి కూడా
1: तिराबाट सुक्खा जमिनमा पानी नसम्ने जमिन भुक्को फुल्ने काँटा फाट्ने वा पहिले फाटेको छ भने काँटा पाकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: र पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिएर सम्झेको त सबैभन्दा पहिलो त हामी सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिलो जान पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुनि सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलोले सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिँदैन
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गरिहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै ल्याइहाल्नु मिलेन
1: यस्तो गल्तीले झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अल्लो गर्न थाल्नु भयो भने
0: परिणामका कारण ज्यान सबै जान सक्छ।

नेपाल प्रहरी एक सुन्दर सुन्दर वा एघारह तेह्र मानव देश विकास बुद्ध कमिटी एघार सतहत्तर तथा बाल हेल्पलाइन 10-9-8 मा कल गर्नुहोस्। हामी हिँडेर भएको रोक्न सक्छौँ मानव देश विकासको काम।

0: लागू पदार्थको प्रभाव किशोर अवस्था भविष्य निर्माण गर्ने समयको लागू पदार्थको एक पटकको प्रयोगले पनि रक्त प्रणाली समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौ। स्वस्थ र उज्यालो भविष्य बजौ।
1: रेडियो सन्देश
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको झुकीमा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ। सुखमय जीवन बिताउन
1: रेडियो पूर्वाधारद्वारा जनहितको जारी सन्देश।
4: तिम्रा प्रश्न, तिम्रा भावना अनि तिम्रा अनुभव अब मनमै गराएको
5: माया, मित्रता, शरीर,

0: आबकारी नगरपालिका केसी शाखा को आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदान में केन्द्र ज्यौ र गहुँको उन्नति को वितरण करने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रम में सहभागी हुन इच्छुक कृषक कृषि संघ कृषि फार्म तथा सहकारी आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फार्म दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले पहिलो दिनभित्र अथवा 2083 साल सम्मा 14 दिनभित्र फारम पुर्याइ सक्नु पर्नेछ।
0: कार्यक्रमको नाम च्याउको बिरुवा 50% अनुदान सहयोग तथा कृषक तालिम कार्यक्रम
1: कृषक कृषक समूह कृषि फार्म तथा कृषि सहकारी गरौँ
0: आवश्यक कार्यक्रम निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी

पर विवाह हुन्छ त्यस्तो विवाह त्यही कारणले हुन्छ विवाह गराउनु एक कारण कारवाही पनि हुन्छ बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

Thank you.

0: प्रदर्शन सावरको व्यावसायिक अधिकारी पनि नभए उहाँले यदि सम्पर्क चरण पछि तुरन्त लगभग उपचार केन्द्रमा जाने
1: विश्वास नगर्नु सही जानकारी पाइकलाको लगभग उपचार केन्द्रबाट नै सम्पर्क गर्नेलाई आधिकारिक रूपले स्नेट भएको नेपाल र उहाँकी मञ्चाख आवश्यक जानकारी दिइसकेका नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

प्रसारण बिहिबार सन्देशको पहिलाले मुख्य मुख्य समाचारको शीर्षकमा से बाँसुरी पेलवामा निशुल्क स्वास्थ्य शिविर 202 जना सेवा दिएर बाँसुरी चार नेवाना गाउँ घर कुर्सी बैठक पेटमा राहत सहयोग प्रक्रियाको बेपत्ता नागरिकका खोजीमा मन्त्री कृष्ण कुष्मा थार वास्तव्य समन्वय सम्पर्क विहीन व्यक्तिको परिवारका आज भर्तियामा डिएनए नमुना संकलन बाँकी से उद्धार कोषमा 24,37,000 सहयोग प्रदान सुझाव महासभा

जय

हवस् नानी, मैले बुझेँ। म परम्परागत विषादी नै प्रयोग गर्छु।

0: पाइपा बङ्गला स्वास्थ्य चौकीमा काम गर्ने सिनियर नमी विनिता होली
1: गर्भवती भइसकेपछि अब सबैले थाहा पाउने डर समाजले घृणा गर्नेदेखि लिएर अनेक कुराले गर्दाखेरि उनीहरूले चाहिँ लुकिछिपी मेडिकलबाट जहाँ चाहिँ औषधि पसलहरू भएका युट्युबको भरमा मोबाइलका उसहरूको भरमा चाहिँ तिनीहरूले औषधिहरू सेवन गर्ने गरेका छन् जुन चाहिँ स्वास्थ्यको दृष्टिकोण अत्यन्तै जोखिम छ। ब्लिडिङ हुने, रगतहरू धेरै बग्ने, इन्फेक्सनहरू हुने लगायतका थुप्रै खालका जोखिमहरू परेर आमा चाहिँ एकदमै धेरै सिरियस अवस्थामा पुग्नेदेखि लिएर आमाको मृत्यु पनि हुन सक्ने भएको हुनाले सुरक्षित गर्भपतन नै गराउनु पर्छ यो नेपाल सरकारले मान्यता दिएको छ। 12 हप्तासम्मको जुन सुकै गर्भवती महिलाको अनुमति भयो भने चाहिँ स्वास्थ्य संस्थामा गोप्य तरिकाले हामीले चाहिँ उनीहरूको नामहरू ठेगानाहरू नै नभरे नगरिकन पनि हामीले उनीहरूलाई चाहिँ सेवा दिइरहेको हुन्छ।
0: ओके, सुरक्षित गर्भपतन अर्थात् मेडिसिनको नाम त थाहा भयो, अब आफै म्यानेज गरिहाल्छ भन्ने कुरा सिम्पल रहेको छ है। तर अर्को कुरा पनि सुनिन्छ नि, गर्भपतन गर्यो भने फ्युचरमा बच्चा नै रुपियाँ घटे, यो कुरा ट्रु हो र? फेरि पनि अरू साथीका कुरा सुनौ।
2: गर्भपतन गर्यो भने धेरै सम्भावना हुने त्यस्तो गर्नु परिसकेपछि आफ्नो शरीर कमजोरी हुन्छ होइन, त बिमारी त्यो अनेक रोगहरू देख्न सक्छ, फटेहरूमा काबु हुन सक्छन् त किनभने अब कति बेला पानी बच्चा खाने कारण छन् अनि त्यस्तै खानेको हुनाले ठुलो यस्तो
0: यहाँनिर समस्या छ। कसैले केही सुन्यो, अर्को साथीले भन्यो, सोसियल मिडियामा अर्को कुरा देखियो अनि रुमरमै फ्याक जस्तो हुन थाल्छ, यस्तो इन्फर्मेसन कसरी चेक गर्ने? फेरि पनि बङ्गला स्वास्थ्य चौकीमा काम गर्ने सिनियर एनएमी विनिता होली,
1: सुरुमा बच्चा बसिहाल्यो उनीहरूको प्राण थिएन तर बसिहाल्यो, भइसकेपछि चाहे जस्तो सुकै अवस्थामा पनि यो बच्चा लिनुपर्छ किनभने यो पहिलो बच्चा फाल्यो भने कति बच्चा हुँदैन भन्ने खालको चाहिँ धेरैजनाले जिज्ञासा गर्नुहुन्छ। तर यो एकदमै गलत हो किनभने यो हरेक महिनामा महिनावारी भइसकेपछिका महिलाहरूमा चाहिँ हरेक महिनामा अन्डा उत्पादन हुन्छ र त्यो चाहिँ हरेक महिनावारी साइकल महिनावारी चक्रमा चाहिँ एउटा बच्चा बस्ने अवस्था आउँछ, त्यति बेला गर्भवती हुने चान्स हुन्छ। अब त्यो एउटा बच्चा गर्भपतन गराउँदैमा अरू बच्चा हुँदैन भन्ने चाहिँ छैन, महिलाको स्वास्थ्य अवस्था चाहिँ एकदमै राम्रो हुनुपर्छ, हर्मोनल कुराहरू ठिक हुनुपर्छ, पाठ्यक्रमहरू ठिक हुनुपर्छ, महिलाको स्वास्थ्य राम्रो हुनुपर्छ। गर्भपतन गराउन मिल्दो रहेछ, सुरक्षित तरिकाले गर्भपतन गराउन पाइँदो रहेछ भनेर फेरि पटक पटक एउटै मान्छेले धेरै पटक गर्भपतन गराउनु पनि जोखिम हुन्छ। गर्भपतन गराउनु भन्दा पहिले हामीले परिवार नियोजनको साधनहरू प्रयोग गरेर चाहिँ सुरक्षित हुनु चाहिँ अझै बेस्ट हुन्छ।
0: त्यसो भए साथीहरू आजको कुरा याद

ज्यान बाँचेको गर्नु, ज्यानै नभए के राम्रो

0: se la gente ya está feliz.
1: Thank you.

que si buscamos el cruzado, no lo metemos. Amor, no. Para que se

0: विनय हुन्छ कि अनि के हुन्छ अब सत्य परिवार भनौँ न अब विनय हुन्छ कि केही हुन्छ कि विनय भएर आमा नि अब अहिले बाटो छैन कुल छैन केही छैन अब त्यसको लागि केही लागि आमा नि हरेक कुराहरूको समस्या हुन्छ अब हामीलाई नि नदेखा सक्दैन जस्तो भयो अब रिटायर त हाम्रो नि अनि राम्रै राखेन सबैलाई त्यस्तो हुन्छ त्यही भएर चाहिँ सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के भएका हुन्छ भनेर मैले हामीलाई सबैभन्दा समस्या के हामीले यसरी खानाहरू सबैले दुःख दिएका छौँ अब यो काउन्सिल बिस्कुट यस्तो बाँड्नु भनेर अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँ ठाउँमा बस्छ भनेर व्यवस्था मिलाइदिएर अनि ग्यास अब पकाएर खानेकुरो यसो पानीको पनि भाँडो यसो दुईवटा पैसा त्यसको चाहिँ गर्दै सब चल्दै गर्दाखेरि पनि सरकारमा त्यस्तो गर्दै चाहिँ अब चाहिँ अविश्वास हुन्थ्यो क्या
1: सडकको जोखिमपूर्ण र हिलामले भनेपछि मदानको विशेषता चाहे सडकमा ठुला सबै साधन चलाउन रोक लगाइएको छ ठुला गाडीका कारण सडक र थप बिग्रिने भाषिने र आवाजाहरू बन्द हुन सक्ने भने स्थानीयले रोक लगाएका हुन् सडकको अवस्थाका कारण स्थानीयको दैनिकी काम खास तौर र बालबालिकाको विद्यालय आवाजाहरू

0: அத்தினரை
1: बढीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहितको विशेष सामग्री बालिका र किशोरीलाई हिंसाबाट जोगाउन अभिभावकको साथ र निगरानी आवश्यक। कुराकानी लगायतका सामग्री बाँकीको साझा खबर सुन्दै गर्नुहोला।
2: Thank you.

0: सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
1: मिलिजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भुटेपछि बाढीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौँ।
0: विश्वासको व्यवसाय मिलाउने उहाँको बेसी खेलको कुराहरू बेसी खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विश्वास वितरणमा चाहिँ मानिसहरूले भाडामा बस्नको लागि पैसा प्राप्त गराएर प्रत्यक्षै खोलाहरू दिएर पुरस्थापना गर्ने काम पनि भइरहेको छ। यिनीहरूले नागरिकहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ सरकार बस्ती साह्रो सम्भव छैन, तर जुन घरमा रेतो पुगेर स्थापित हुनुभयो भने उहाँहरूको घरको रेतो सुन्नको लागि नेपाल सेना नेपाल प्रहरी संस्था प्रहरी विभिन्न जिल्लाहरूबाट भोलिन्टियरहरू आएर त्यो रेतो सफा गर्ने काम भएको छ। अब रेतो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ कुराहरूको उपलब्ध गराएर हामी पुनस्थापना गर्ने काम गरिरहेका छौँ।
1: बाढीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटी आग्रह गरेको छ। कार्यालयले शेर्पागढ श्री डाँडा व्यायक अन्तर्गतका समीक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरी साप्रुबेसी र मैलुङ क्षेत्रमा तैनात नेपाली सेनाका सुरक्षा पोस्ट बाढीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुनागाईले बाढीमा बगेका हतियार गोलीकट्टा सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुसी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ। बाढी तथा विपदमा भेटिएका अरूका सामान पैसा नलाग्ने फोन नम्बर सबैमा फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई थाहै पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
0: तपाईँ समुदाय सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बढेपछि बालबालिका र किशोरीहरू हिंसाको झुकीमा
2: अब चाहिँ कहाँ जाने कहाँ कसरी विश्लेषण गर्ने बच्चाले दुई परिवारलाई पनि आफ्नो बच्चा आफ्नो
0: बालिका र किशोरीलाई जोगाउन

स्पेसिफिक बालबालिका अब किशोर किशोरीहरू अझ हाम्रो नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुन सक्छ रोगीहरूमा अब यसको लागि सबैभन्दा बालबालिकालाई छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो किनभने उनीहरू परिवारको शोषण हुन्छ उनीहरू अब आफ्नो घरमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ सबैको राजमा परोस् भन्ने सिस्टम चाहिन्छ कोच कहाँ जाँदा ट्र्याक गर्ने होइन यो फ्यामिली सेपरेसन ट्राफिकिङ र बालबालिकामा बालबालिका किशोर किशोर

धन्यवाद।

जिला प्रशासन कार्यालय प्रक्रिया द्वारा

Just a little bit of a

Thank you.

0: सुन होस पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ। सुखमय जीवन बिताउ।
0: रेडियो पूर्वाधार FM द्वारा

Thank you.

0: अति विपन्न मुक्त कमैया मुक्त कमै तथा द्वन्द पनि कृषकहरू
1: समाज सरकारी
0: नगरपालिका

आफ्नो भाषा आफ्नै आवाज समावेशी रेडियोको साझा आवाज यो रेडियो पनि नयाँ विकास प्रस्ताव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यी प्रतिबन्धहरू तथा रोग नियन्त्रण महाशाखा

0: अवस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासमरीमा सम्पर्क गर्नु अनुरोध गर्दछौ। चौबिसै घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा एक छाती कलेजो
0: प्रत्येक दिन नसा तथा निको सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँकीले नसा च्यापिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थालीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा बाँसबडी पाँच बाँसबडी
0: सम्पर्क नम्बर 0484001100।